यो आकाशवाणी गुवाहाटीको नेपाली प्रसारण हो। अब सन्तोष नेवारबाट समाचार सुन्नुहोस्। आज राति 9:08:42 अम्बुबासीको प्रवृत्ति सुरु हुनेछ। प्रवृत्तिको तुरन्तै मा कामाख्या मन्दिरको ढोका आउँदो 26 जुनसम्म बन्द गरिनेछ। 26 जुनको बिहान अम्बुबासीको निवृत्तिपछि मन्दिरको ढोका भक्तहरूका लागि पुनः खोलिनेछ। अम्बुबासी उपलक्ष्यमा शक्तिपीठ कामाख्या मन्दिरमा आजदेखि अम्बुबासी महायोग आयोजना हुनेछ। मन्दिर कर्तृपक्षले प्रकाश गरेअनुसार प्रतिवर्ष सरी यस वर्ष पनि अम्बुबासी मेलामा स्वदेश र विदेशका साथै राज्यका विभिन्न भागहरूबाट ठूलो सङ्ख्यामा भक्तजनहरूको समागम भएको छ। अम्बुबासीको अवसरमा भक्तजन

को भीड़ नियन्त्रण गर्न गुवाहाटी नगर निगमले पिउने पानी, प्रकाश र सरसफाईको लागि विशेष उपायहरू अपनाएको छ। विगत 5 वर्षमा राज्यमा लगभग 3 करोड पर्यटकहरूको आगमन भएको छ। पर्यटन विभागको तथ्य अनुसार 2021-22 देखि 2025-26 वर्षसम्म 2,93,31,782 जना पर्यटकहरूले राज्यको भ्रमण गरेका छन्, जसमा 1,20,884 जना विदेशी पर्यटकहरू सामेल थिए। राज्यमा विदेशी पर्यटकहरूको आगमनमा भएको वृद्धिले असमको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएको छ। असम पर्यटन विभागका अनुसार राज्यमा सुधारिएको सडक सम्पर्क, पर्यटन आवास, होटल र होमस्टे जस्ता आधुनिक सुविधाहरूका कारण पर्यटकहरू दैनिक राज्यमा आइरहेका छन्। असममा काजिरङ्गा राष्ट्रिय निकुञ्ज, माना राष्ट्रिय निकुञ्ज, विश्व सम्पदा स्थल सराइदेऊ मैदान र शिवसागर जिल्लाको आहोम युगको वास्तुकला र अन्य पर्यटकीय स्थलहरू हेर्न पर्यटकहरू आउने गर्ने गर्छन्। डिमा हासाउको प्राकृतिक सुन्दरता, कामाख्या मन्दिर र ग्वालपाडामा रहेको श्री सूर्य पहाडको प्राकृतिक सौन्दर्य हेर्न पनि धेरै पर्यटकहरूको आगमन हुने गर्छ। गुवाहाटीको कामाख्या मन्दिरमा विगत 5 वर्षमा पर्यटकहरूको आगमनमा ठूलो वृद्धि भएको छ। यसको साथै विभिन्न सरकारी योजना र अभियानहरूले विज्ञापनले पनि पर्यटनहरूलाई आकर्षण गर्न सफल भएको छ। केन्द्र सरकारको स्वदेश दर्पण र प्रसाद योजना मार्फत कामाख्या मन्दिर र अन्य महत्त्वपूर्ण पर्यटन स्थलहरूको पूर्वाधारहरूमा भएको उन्नतिले पनि पर्यटकहरूलाई आकर्षित पारेको छ। उत्तर पूर्वमा एचआइभी बिमारीहरूको संख्या निरन्तर बढिरहेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयको 2025-26 वर्षको प्रतिवेदन अनुसार असममा हाल 33,145 जना व्यक्ति यस रोगले ग्रसित छन्। उत्तर पूर्वमा एचआइभी भएका 13,809 महिलामध्ये 6,809 जना नै असमका रहेको कुरा रिपोर्टमा भनिएको छ। असम उत्तर पूर्वका अन्य राज्यहरूलाई जोड्ने प्रमुख यातायात र व्यावसायिक केन्द्र भएको हुनाले यहाँ यस रोगको संख्यामा बढोत्तरी भएको अनुमान लगाइएको छ। समाचार सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीको नेपाली प्रसारणबाट। असम राज्य विद्यालय शिक्षा परिषदले भोलि दिउँसोको 11 बजे हाईस्कुल शिक्षान्त कम्पार्टमेन्टल परीक्षा 2026 को नतिजा घोषणा गर्नेछ। राज्यका शिक्षा मन्त्री डाक्टर रनोज पेगुले सामाजिक सञ्जालमा यो कुरा प्रकाश गर्नुभएको छ। परीक्षार्थीहरूले असम राज्य विद्यालय शिक्षा परिषदको आधिकारिक वेबसाइटबाट यस परीक्षाको नतिजा प्राप्त गर्न सक्नेछन्। खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल जस्तै असममा पनि असम प्रिमियर लिग एपिएल आयोजना हुनेछ। यस प्रिमियर लिगको लोगो र ट्रफी हिजो वर्षा पारास्थित असम क्रिकेट एसोसिएसन स्टेडियममा मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले आधिकारिक रूपमा सार्वजनिक गर्नुभयो। आउँदो 1 देखि 23 अगस्तसम्म लिगका खेलहरू खेलिनेछन्। लिगमा भाग लिने कुल 8 टोली यस प्रकार छन्: गुवाहाटी रोयल्स, जोरहाट स्टेलियन्स, तेजपुर टाइटन्स, डिब्रुगढ वारियर्स, नगाउँ रेन्जर्स, बरपेटा ब्रेभ्स, सराइदेऊ सनराइजर्स र बराक लिजेन्ड्स। यता फिफा विश्वकपमा आज बिहान खेलिएको एउटा खेलमा इजिप्टले न्युजिल्यान्डलाई 3-1 गोलको अन्तरले पराजित गरेको छ। यता फ्लोरिडामा केप भर्डे र उरुग्वे बीच खेलिएको अर्को एउटा खेल 2-2 को बराबरीमा समाप्त भएको छ। यसअघि हिजो राति क्यालिफोर्नियामा इरान र बेल्जियम बीच खेलिएको समूह जीको खेल पनि 0-0 को बराबरीमा समाप्त भएको थियो। यता एटलान्टामा भएको समूह एचको अर्को खेलमा साउदी अरेबियाले स्पेनलाई 4-0 हराउँदै अर्को चरणमा प्रवेश गरेको छ। सुन्दै हुनुहुन्छ समाचार, आजलाई पूरा भयो।

श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ मिडियम एपको 411.5 मिटर, तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। आज असार महिनाको 8 गते सोमबार, शुक्ल पक्षको अष्टमी तिथि हो र समय यसबेला अपराह्नको 3:21:18 भएको छ। यही जानकारीको साथ स्टुडियोमा म सन्तोष नेवार सबै श्रोताहरूमा नमस्कार टक्र्याउँदै सुरु गर्न गइरहेको छु हाम्रा आजका कार्यक्रमहरू। थालनीमा प्रस्तुत छ आजको रोजगार समाचार। रोजगार समाचार पाठ गर्दैछु म सन्तोष नेवार। भारत सञ्चार निगम लिमिटेडमा खाली भएको 100 जुनियर टेलिकम अफिसर पदको लागि आवेदन खोजिएको छ। तलब महिनावारी 16,400 रुपियाँदेखि 40,000 रुपियाँसम्म रहनुको साथै अरू बोनसहरू पनि रहनेछ। पदको लागि प्रार्थी टेलिकम्युनिकेसन, इलेक्ट्रोनिक्स, कम्प्युटर, इन्फर्मेसन टेक्नोलोजी, इन्स्ट्रुमेन्टेसन, रेडियो इन्जिनियरिङ अथवा इलेक्ट्रिकल इन्जिनियरिङ, यसबीच कुनै पनि एउटा शाखामा बिई वा बिटेक डिग्रीधारी हुनु आवश्यक छ अथवा इलेक्ट्रोनिक्स वा कम्प्युटर साइन्स विषयमा एमएससी डिग्रीधारी हुन आवश्यक छ। पदको लागि प्रार्थीको उमेर 18 वर्षदेखि 30 वर्षभित्र हुनुपर्छ। अझ धेरै जानकारी र आवेदनको लागि वेबसाइट रहेको छ bsnl.co.in। आवेदनको अन्तिम मिति 4 जुलाई तोकिएको छ। यसै गरी कर्मचारी चयन आयोगले भारत सरकारको विभिन्न विभागमा खाली भएका 12,256 ग्रुप बी र ग्रुप सी पदपूर्तिका लागि पनि कम्बाइन्ड ग्रेजुएट लेभल एक्जामिनेसन 2026 परीक्षाको आयोजन गरेको छ। जुनियर स्टेटिस्टिकल अफिसर पदको लागि प्रार्थी म्याथमेटिक्स विषयमा उच्चतर माध्यमिक स्तरमा कम्ती पनि 60% नम्बरसहितै स्नातक डिग्री रहेको हुनुपर्छ अथवा स्टेटिस्टिक्स विषयमा स्नातक हुन आवश्यक छ। स्टेटिस्टिकल इन्भेस्टिगेटर ग्रेड 2 पदको लागि प्रार्थी स्टेटिस्टिक्स, म्याथमेटिक्स, इकोनोमिक्स, डेमोग्राफी, पपुलेसन स्टडिज, अपरेसन्स रिसर्च, इन्फर्मेसन टेक्नोलोजी, कम्प्युटर साइन्स, कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर टेक्नोलोजी, कम्प्युटर एप्लिकेसन, डाटा साइन्स वा आर्टिफिसियल इन्टेलिजेन्स विषयमा स्नातक हुनुपर्छ। अरू पदहरूको लागि प्रार्थी स्नातक भएमा हुन्छ। अझ धेरै जानकारी र आवेदनको लागि वेबसाइट रहेको छ ssc.nic.in। आवेदनको अन्तिम मिति आज 22 जुनसम्म तोकिएको छ। यता स्टेट ब्याङ्क अफ इन्डियामा खाली भएको 1500 प्रोबेसनरी अफिसर पदको लागि आवेदन खोजिएको छ। तलब महिनावारी 48,480 रुपियाँदेखि 85,920 रुपियाँसम्म रहनुको साथै अरू बोनसहरू रहनेछ। पदको लागि प्रार्थी स्नातक हुनुपर्छ। साथै प्रार्थीको उमेर 21 वर्षदेखि 30 वर्षभित्र हुन आवश्यक छ। अझ धेरै जानकारी र आवेदनको लागि वेबसाइट रहेको छ sbi.bank.in। आवेदनको अन्तिम मिति 8 जुलाई तोकिएको छ। यसै गरी द आसाम कोअपरेटिभ एपेक्स ब्याङ्क लिमिटेडमा खाली भएको 25 एसिस्टेन्ट म्यानेजर अब्लिक एसिस्टेन्ट ब्रान्च म्यानेजर पदको लागि पनि आवेदन खोजिएको छ। पदको लागि तलब महिनामारी 31,630 रुपियाँदेखि 82,290 रुपियाँसम्म रहनुको साथै 7,900 रुपियाँ ग्रेड पे र अरू बोनसहरू रहनेछ। पदको लागि प्रार्थी कम्ती पनि 55% नम्बरसहितै स्नातक हुनुपर्छ अथवा कुनै पनि विषयमा पोस्ट ग्रेजुएट डिग्री रहेको हुनुपर्छ। सिआइआइबी, एमबिए अथवा सिए प्रार्थीलाई अग्राधिकार दिइनेछ। साथै प्रार्थी कम्ती पनि 4 वर्षको कर्म अभिज्ञताले पुष्ट हुनुपर्छ। प्रार्थीले सम्पूर्ण आफ्नो आवेदनपत्र 30 जुनभित्र पुग्ने गरी यस ठेगानामा पठाउनुपर्छ। द म्यानेजिङ डाइरेक्टर द आसाम अपरेटिभ एपेक्स ब्याङ्क लिमिटेड, फर्स्ट फ्लोर हेड अफिस, एचबी रोड, पान बजार, गुवाहाटी 7810001। अझ धेरै जानकारीको लागि वेबसाइट रहेको छ acab.bank.in। रोजगार समाचार आजलाई यतिमै पुरा भयो। श्रोताबिन कार्यक्रमको अघिल्लो चरणमा प्रस्तुत छ वार्ताको कार्य

0: क्रम शीर्षक रहेको छ वार्ताको हिन्दू समाजमा अम्बुवासीको महत्व। वार्ताकार हुनुहुन्छ आशा देवी।
1: असमको निलाञ्चल पर्वतमा अवस्थित शक्तिपीठ कामाख्या मन्दिरमा मनाइने एक अनौठो र रहस्यमय पर्वको बारेमा अम्बुबाची मेलाको यो केवल धार्मिक मेला मात्र होइन, यो नारी शक्ति र प्रकृतिप्रतिको गहिरो सम्मानको जीवित परम्परा हो। अम्बुबाची के हो र कहिले मनाइन्छ? प्रत्येक वर्ष आषाढ महिनामा अङ्ग्रेजी क्यालेन्डर अनुसार जुन महिनाको 22 देखि 24 तारिकसम्म कामाख्या मन्दिरमा अम्बुबाची मेला लाग्छ। अम्बु शब्दको अर्थ हुन्छ पानी र बाची। हिन्दू शास्त्र र तन्त्र परम्परा अनुसार यी 4 दिन धरती माता र कामाख्या देवी रथस्वला हुनुहुन्छ, अर्थात् यो देवीको वार्षिक मासिक धर्मको समय मानिन्छ। यो विश्वासको पछाडि एक पौराणिक कथा जोडिएको छ। भगवान शिवकी पत्नी सती देवीको मृत्यु शरीरलाई बोकेर शिवजी ताण्डव गर्दै हिँड्दा भगवान विष्णुले सतीको शरीरलाई 51 टुक्रामा काटिदिनु भयो। ती टुक्राहरू जहाँ जहाँ खसे त्यहाँ त्यहाँ शक्तिपीठ बनियो। नीलाञ्चल पर्वतमा देवीको योनि र गर्भ खसेको मानिन्छ। त्यसैले कामाख्या मन्दिरमा देवीको कुनै मूर्ति छैन। यहाँ एउटा पवित्र कुण्ड छ जसबाट निरन्तर प्राकृतिक पानी बगिरहन्छ। अम्बुबाचीको बेला त्यो पानी रातो हुने जनविश्वास छ। यी 4 दिन के हुन्छ? अम्बुबाची सुरु हुन साथ कामाख्या मन्दिरको मुख्य ढोका पूर्ण रूपमा बन्द गरिन्छ। 4 दिनसम्म कुनै नित्य पूजा आरती वा दर्शन हुँदैन। मन्दिर परिसरमा रहेका सबै मठ मन्दिरहरू पनि बन्द हुन्छन्। यो केवल मन्दिरसम्म सीमित छैन, असम र आसपासका क्षेत्रका लाखौँ किसानहरूले यी दिनहरूमा खेत जोत्दैनन्, बिउ रोप्दैनन् र माटो खन्दैनन्। उनीहरू भन्छन् धरती आमा अहिले विश्राममा हुनुहुन्छ, उहाँलाई दुःख दिनु हुँदैन। यो प्रकृति प्रतिको अत्यन्त गहिरो संवेदनशीलता हो। प्रसाद र यसको महत्त्व। अम्बुबाचीको सबैभन्दा पवित्र प्रसाद हो अङ्ग वस्त्र र रक्त वस्त्र। यो रातो रगतको कपडाको टुक्रा हो। मान्यता छ कि देवी रथस्वला हुँदा यो कपडाले प्रतीकात्मक रूपमा ढाकिन्छ। प्रसादको रूपमा पाएको यो कपडा भक्तजनहरू आफ्नो घरको पूजा घरमा वा घाटीमा धारण गर्छन्। यसले नकारात्मक शक्तिबाट बचाउने, सन्तान प्राप्ति हुने र मनोकामना पूरा हुने गहिरो विश्वास छ। अम्बुबाची तन्त्र साधनाको महाकुम्भ। कामाख्या मन्दिरलाई तन्त्र मन्त्रको सबैभन्दा शक्तिशाली केन्द्र मानिन्छ। अम्बुबाचीको समयमा भारत, नेपाल, भुटान र बङ्गलादेशबाट मात्र होइन, पश्चिमी देशहरूबाट पनि हजारौँ तान्त्रिक, अघोरी, कापालिक र नागा साधुहरू यहाँ
2: दीपा समय हो चला है अंतराल का, तो अंतराल के बाद फिर मिलते हैं, सबसे बातें करते हैं।
3: चलिए।